0: प्रधानमन्त्री शाहले मंगलबार बिहान 11:30 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा सामूहिक भेट र सम्वाद गर्ने कार्यक्रम तय भएको हो।
1: जेएनजी आन्दोलनमा भएका घटनाका सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगले तयार गरेको अनुसन्धानको प्रतिवेदन सार्वजनिक हुनेमा अन्यलता देखिएको छ। आयोगले भदौ 23 र 24 भएको जेएनजी विद्रोह र त्यसपछिका घटनाको प्रारम्भिक प्रतिवेदन असोज 10 सार्वजनिक गरेको थियो। यद्यपि आयोगले तयार पारेको अन्तिम प्रतिवेदन सार्वजनिक गर्न अल्मलिएको देखिएको छ। समयमा प्रतिवेदन सार्वजनिक हुन नसक्नुका पछाडि सरकारी संयन्त्रकै प्रभाव रहेको आशंका गरिएको छ। खास गरी नेपाली सेनाको कमजोरीको विषयलाई आयोगको प्रतिवेदनमा उल्लेख गरेपछि आयोगमाथि दबाव बढ़ेको स्रोतको दावी छ। जेएनजी घटनाको अनुसन्धान गर्न आयोगले आयुक्त लिली थापाको समय जगतमा गठन गरेको समितिले चैत्र 6 गते नै आयोगलाई प्रतिवेदन बुझाएको थियो।

यो नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा भेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा सियोर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भएपुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भेट्ने पृष्ठका खबर। सर्वोच्च अदालतले संवैधानिक परिषद काम कर्तव्य र अधिकार सम्बन्धी पहिलो संशोधन अध्यादेश 2083 विरूद्ध रेट दर्ता गरी संवैधानिक इजलासमा पेश गर्ने आदेश दिएको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले अधिवक्ता गीता थापाले दायर गरेको निवेदनमा यस्तो आदेश दिएको हो। सर्वोच्चको यस निर्णयसँगै सरकारले ल्याएको अध्यादेशले न्यायिक परीक्षण अब संवैधानिक इजलासबाट हुने भएको छ।
3: सरकार गठनको करिब 2 महिना पुग्न लाग्दा अर्का एक उच्चस्तरीय अमेरिकी अधिकारीले नेपाल भ्रमण गर्ने भएका छन्। अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सारा बी रोजर्स 3 दिने भ्रमणका लागि 16 जेठमा नेपाल आउन लागेकी हुन्।
2: सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्ता रोक्का गरेपछि अटोमोबाइल्स व्यापार देशको सेन इफेक्ट पर्ने व्यवसायीले बताएका छन्। सरकारले कानूनलाई छलेर सार्वजनिक सवारी आयात हुने गरेको आशंका गरेर दर्ता रोकेको हुन सक्ने व्यवसायीहरूले अड्कल गरेका छन्।
3: अत्यधिक गर्मीपछि बर्दियाका विद्यालयमा बिहानी कक्षा शुरू भएका छन्। बर्दियाका 8 पालिका मध्ये 4 पालिकाले बिहानी कक्षा शुरू गरेका हुन्।
2: कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीको सुधार कार्य योजना अघि सारेसँगै दैनिक करोड़ौं रूपियाँ किसानलाई भुक्तानी भइरहेको जानकारी दिनुभएको छ।
3: निला जस्ता पाताले छाएको एकै नाशका आकर्षक लहरै देखिने घरमा कोही पनि मान्छे बस्दैनन्। कालीकोटको नरहरी नाथ गाउँपालिका स्थित सुगुरखालका निर्मित एकीकृत बस्ती अहिले सुनसान छ। बस्ती रित्तो भएपछि यति बेला कर्णाली प्रदेश सरकार र स्थानीय तहको करोड़ौंको लगानी बालुवामा पानी जस्तै भएको छ।
2: अब शेयर बजार सोमबार नेप्से परिसूचक 1% बढ़ेको छ। अघिल्लो कारोबार दिनभन्दा 27.85 अंक बढ़ेर नेप्से परिसूचक 2786.35 बिन्दुमा पुगेर बन्द भएको हो। 2752.95 बिन्दुदेखि खुल्ला भएको नेप्से 2790.34 बिन्दुसम्म पुगेको थियो भने 2752.46 बिन्दुसम्म झरेको थियो।

0: बजारमा तिसौँ वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा नै अवसर प्राप्त गर्नुहोस्।
1: तिसौँ खुसीको कनेक्सन।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामसहापथ काठमाडौँ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशको खबर। पश्चिम एसिया युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहेका बेला चिनियत राष्ट्रपति शी जिनफिङले सोमबार बेजिङमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग भेटवार्ता गरेका छन्। अमेरिकाई ड्रान तनाव क्षेत्रीय स्थिरता र मध्यस्थता प्रयासका विषयमा अन्तर्राष्ट्रिय सक्रियता बढ़िरहेको समयमा भएको यो उच्च स्तरीय भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। चिनियत सरकारी समाचार संस्था सिन्हुआका अनुसार राष्ट्रपति शीसँगको भेट अघि प्रधानमन्त्री शरीफले चीनका प्रधानमन्त्री ली किआङसँग पनि भेटवार्ता गरेका थिए।
5: अब खेल र खेलाड़ीका खबर। जापानमा हुने एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेट तर्फको छनौट प्रतियोगिता आगामी मे 31 सिंगापुरमा शुरू हुँदैछ। प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा आइतबार नै गरिसकिएको छ। प्रतियोगितामा नेपाल समूह ए मा परेको छ। यता भूटान विरूद्ध 1-0 कठिन जित निकाल्दै नेपालले भारतको गोवामा सोमबारदेखि शुरू भएको साफ महिला च्याम्पियनशीपमा विजयी शुरूआत गरेको छ। यो जितसँगै समूह ए मा रहेको नेपालले तालिकामा पहिलो 3 अंक जोडेको छ।
4: अब विचार विश्लेषण। अल्पकालीन रणनीतिमा टीन ठटाउने, पुतला देखाएर तर्साउने, धपाउने यन्त्र प्रयोग गर्ने, बाँदर धपाउन लंगुर बाँदरहरू ल्याउने वा रातो बाँदरको भालेले निकाल्ने ठूलो खतराका आवाज रेकर्डिङ पनि प्रयोग गर्न सकिन्छ। खेतबारी वरिपरि बाँदरलाई मन नपर्ने वनस्पति वा फलफूल पनि रोप्न सकिन्छ। विशेष गरी गन्धको प्रयोगले केही समयका लागि बाँदर धपाउन सकिन्छ, जस्तो कागती, अमिलो, टिमुर, बेसार, खोर्सानी बाँदरले मन पराउँदैनन्। बाली नाली जोगाउन निश्चित क्षेत्रमा सोलर इलेक्ट्रिकल फेन्स पनि प्रयोग गर्न सकिन्छ। यो प्रविधि हात्ती व्यवस्थापनमा पनि सफल भएको छ। बाँदरलाई जथाभावी खानेकुरा दिने बानी पूर्णत बन्द गर्नुपर्छ। काठमाण्डुका धार्मिक स्थलका बाँदरको स्थायी वासस्थानका लागि वन्ध्याकरण विधि उपयुक्त हुन सक्छ। यो विधि भारतको हिमाचल प्रदेशमा पनि सफल भएको थियो। यसले तत्कालै नतिजा नदिए पनि दीर्घकालीन रूपमा बाँदरको संख्या घटाउन मद्दत गर्छ। धेरै घनत्व भएका ठाउँका लागि यो बढ़ी उपयोगी हुन्छ। पीजेडपी जस्ता भ्याक्सिन प्रयोग गर्न सकिन्छ। यो विधि स्वास्थ्य र व्यवस्थापन दुवै हिसाबले उपयुक्त छ। यो भ्याक्सिन खाना मार्फत नै दिन सकिन्छ।
5: गर्भावस्थामा परिवर्तनको असर शीर्षकमा प्राध्यापक डाक्टर सुमन राज ताम्राकारको विचार गोर्खापत्रमा छापिएको छ। जलवायु परिवर्तन गर्भावस्थाका लागि गम्भीर स्वास्थ्य चुनौती बनेको छ। हिमाल, पहाड़ र तराई क्षेत्रमा फरक फरक जोखिम छन्, जसले गर्भवती महिलामा असमान तर गम्भीर प्रभाव पारिरहेका छन्। तापक्रम वृद्धि, वायु प्रदूषण, बाढ़ी पहिरो, संक्रामक रोग र पोषण अभावले गर्भवती महिला र गर्भे शिशु दुवैलाई जोखिममा पारिरहेका छन्। यो समस्या समाधानका लागि बहुआयामिक पहल कदमी आवश्यक छ। व्यक्तिगत सावधानी, सामुदायिक सहभागिता, स्वास्थ्य प्रणाली सुदृढ़ीकरण र सरकारी नीति सबैको समन्वय अनिवार्य छ।
4: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

अरुण उपत्यका भित्रको एउटा अलग्गै पहिचान, आर्थिक समृद्धि र समाज रूपान्तरणको आभास पाथेवास र त्यसको पहिचान स्वरूप सञ्चालन गरिएको पाथेवास एफएम 104 मेगाहर्ज।

0: पार्थिवास एफएम समय सूचना यो पार्थिवास एफएम को समय हो अहिले बिहान 6 बजे
1: शुभ प्रभात यो सीआईएन को साझा खबर हो सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ
2: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ
1: आज 2083 साल जेठ 12 गते मंगलबार मे 26 तारीख सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको दशमी तिथि रोपाई अघि नै धानको समर्थन मूल्य निर्धारण आगामी बजेटमा समर्थन मूल्यको धान खरिद गर्न न्यून बजेट बाँदर आतंकले खेतीयोग्य जमिन बाँझिँदै किसान चिन्तित
2: युए सहित 30 भन्दा बढी कूटनीतिज्ञसँग प्रधानमन्त्री बालनले आज छलफल गर्दै डेढ दर्जन करको मारमा सर्वसाधारण देउबा दम्पतिको फरार पुजे बदर रेट नोटिस पनि फेरि अस्वीकार
1: स्थानीय उत्पादनको बजार नभेटिँदा बिचौलिया हावी सहकारीको व्यथिति जाँचबुझ प्रतिवेदन सार्वजनिक हुने यौनजन्य हिंसा पीड़ितलाई छिटो न्याय दिन नीतिगत सुधार गरिँदै
2: इबोला भाइरसको प्रकोपका कारण कंगोमा थप स्वास्थ्य संकट हिंसाको चपेटामा स्रोतको अभाव चिनिया राष्ट्रपति सी र पाकिस्तानका सेना प्रमुख बीच पश्चिम एसियाको द्वन्द अन्त्यबारे छलफल
1: र सात महिला च्याम्पियनशीपमा नेपालको विजयी शुरूआत भूटान एक गोलले पराजित काभा महिला भलिबलमा नेपालले सेमी फाइनलमा इरानसँग खेल्ने 63 क्रिकेट खेलाड़ीको नयाँ वर्गीकरण सँगै पारिश्रमिक निर्धारण
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: साझा खबरको सबैभन्दा शुरूमा ईयू सहित 30 भन्दा बढ़ी कूटनीतिज्ञसँग प्रधानमन्त्री बालेनले आज छलफलको आयोजना गरेको प्रसंग
2: प्रधानमन्त्री बालेन्द्र शाहले आज युरोपेली संघ ईयू अन्तर्गतका 22 देश सहित दक्षिण पूर्वी एसियाली मुलुक गरी 30 भन्दा बढ़ी कूटनीतिज्ञसँग संयुक्त शिष्टाचार भेटवार्ता गर्नुहुने भएको छ 13 चैतमा प्रधानमन्त्री भएपछि 25 चैतमा नेपालमा रहेका 17 देशका राजदूतसँग सामूहिक रूपमा भेटवार्ता गर्नुभएको थियो र यो दोस्रो भेट हुनेछ प्रधानमन्त्री शाहले यसअघि नेपाल आएका अमेरिकी कूटनीतिज्ञ तथा बेलायती मन्त्रीसँग भेट्नु भएको थिएन काठमाडौँमा रहेका तथा नयाँ दिल्लीबाट आएका युरोपेली संघका 22 तथा थप कूटनीतिज्ञलाई आज 11 बजे परराष्ट्र मन्त्रालयले सिंहदरबारमा बोलाएको छ परराष्ट्र स्रोतका अनुसार यसअघि झैं प्रधानमन्त्री शाहले परराष्ट्रका कर्मचारीद्वारा तयार पारेको छोटो लिखित भाषण पढ्ने पनि बताएको छ राजदूतहरूले आफ्ना धारणा राख्ने गरी बैठक तय गरिएको छ प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार प्रधानमन्त्री शाहले नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउनुहुनेछ द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुने दाहालले बताउनुभयो कूटनीतिक अधिकारीहरूका अनुसार भेटमा नेपालका दुई प्रमुख कूटनीतिक चासो सम्बद्ध राजदूतहरूलाई ध्यानकर्षण गराइनेछ जसमा नेपाललाई अतिकम विकसित देशको समूहमा यथावत राख्न अन्तर्राष्ट्रिय समर्थन जुटाउने तथा युरोपेली संघको हवाई सुरक्षा कालो सूचीबाट नेपाललाई हटाउन पहल गर्ने विषयहरू उल्लेख गरिने बताइएको छ
1: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि बर्खे धान बालीको समर्थन मूल्य हिज निर्धारण गरेको छ कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा हिजो बसेको मन्त्री परिषद बैठकले समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकारसँग जानकारी दिनुभयो
4: आर्थिक वर्ष 2083-84 वर्षे धान बालीका न्यूनतम समर्थन मूल्य मोटो धानको रू 3660 प्रति क्विन्टल र मध्यम धानको रू 3860 प्रति क्विन्टल तोके भूमि व्यवस्थापन सहकारी संघीय मामिला मन्त्रालयको सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने अर्को संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश डंगोललाई नियुक्ति गर्ने नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन योजना चिली केरूङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रत्युत्तर पत्र लेटर अफ रिप्लाई स्वीकृत गर्ने
1: मन्त्री परिषदको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानको महानिर्देशक मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले यो जानकारी दिनुभयो। सरकारले नेपाल चीन जोड्ने चिलिमे केरूङ विद्युत प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रति उत्तर लेटर अफ रिप्लाइड स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री पोखरेलले मन्त्री परिषद बैठकले सहकारीमा भएको विधि जाँचबुझ आयोग 2082 को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएको पनि बताउनुभयो। आर्थिक वर्ष 2083-84 का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। सरकारका प्रवक्ता पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले समय आएपछि भारत वा अन्य देशको पनि भ्रमण गर्ने बताउनुभयो। प्रधानमन्त्री शाहको विदेश भ्रमणको सन्दर्भ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आसन्न भारत भ्रमणको बीचमा कुनै सम्बन्ध नरहेको पनि उहाँले बताउनुभयो। प्रधानमन्त्रीको भारतमा जाने समय अथवा जुनसुकै देश जाने समय जति बेला पनि आउन सक्ने उहाँले उल्लेख गर्नुभयो। भारत मात्र नजानु भएको होइन, अहिले कुनै पनि देश जानु भएको छैन। मन्त्री पोखरेलले भन्नुभयो, अहिले पहिलो 100 दिनको कार्यव्यस्तताको चाप रहेको उल्लेख गर्नुभयो। शुरूमा काममा अलि बढ़ी सबैजना तल्लीन रहेको उल्लेख गर्नुभयो भने यसले गर्दा अहिले सभापति आफ्नै ढंगले भारत जान लागेको पनि बताउनुभयो। गणतन्त्र दिवसमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने नगर्ने सन्दर्भमा सोधिएको प्रश्नमा मन्त्री पोखरेलले मन्त्री परिषद बैठकमा छलफल नभएको पनि बताउनुभयो। सिंहदरबार प्रवेशका सन्दर्भमा कार्यविधि बनाउने बारे सोधिएको पत्रकारको प्रश्नमा भने भित्र आउन जानका लागि सहजीकरण गर्न सबैलाई सहज होस् भनेर कुन गेटबाट कति बजे कसरी प्रवेश गर्ने भन्ने विषयमा छलफल भएको बताउनुभयो।
2: सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री तथा कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र पत्नी तथा पूर्व परराष्ट्रमन्त्री आजु राणा देउवालाई काठमाडौँ जिल्ला अदालतबाट जारी पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। अर्कोतर्फ सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका देउवा दम्पति विरूद्ध कागजात नपुगेको भन्दै रेड नोटिस जारी गर्ने इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ। सोमबार हिजो सर्वोच्च अदालतका न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले 24 चैतमा जिल्ला अदालत काठमाडौँबाट जारी भएको पक्राउ पूर्जीलाई बदल गर्दै त्यसका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो। देउवाका तर्फबाट एक्जेटमा रिट दायर गरिएको थियो। सर्वोच्चले उक्त पक्राउ पूर्जी स्वत निष्क्रिय भएको समेत आदेशमा भनेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको हुँदा अध्यादेश जारी हुनु पूर्व काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गर्न दिएको अनुमति स्वत निष्क्रिय हुने देखिएको सर्वोच्चले भनेको हो। विशेष अदालतबाट अनुमति लिनुपर्नेमा त्यो भएको नदेखिएको सर्वोच्चले उल्लेख गरेको छ। सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 संशोधन गर्न बनेको 18 वैशाखको नेपाल राजपत्रमा प्रकाशित अध्यादेशले सो ऐनले ऐनको दफा 22 उपदफा 9(2)मा प्रतिबन्धात्मक वाक्यांश थप गरी विभागले गरेको अनुसन्धानबाट मुद्दा चल्ने देखिएमा सरकारी वकिलले विशेष अदालतमा मुद्दा दायर गर्नेछ भन्ने व्यवस्था रहेको आदेशमा भनिएको छ। हाल विभागले गरेको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको भन्दै सर्वोच्चले भनेको छ। निवेदनलाई विशेष अदालतबाट पक्राउ पूर्जी जारी गर्न आधार र कारण खोली सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट माग भएको र विशेष अदालतबाट तदनुरूप अनुमति प्रदान भएको पनि अवलोकन गरिएको अनुसन्धानमा मिसिलबाट देखिन्छ। सर्वोच्चले पक्राउ पूर्जीको विधि र ढाँचा नै नमिलेको भनेको छ।
1: यसैबीच सर्वोच्च अदालतले संवैधानिक परिषद अध्यादेश सम्बन्धी विषयमा प्रश्न उठाई दायर रिटलाई संवैधानिक इजलासमा पठाएको छ। प्रधान न्यायाधीश सिफारिशको विषय रहेका दुई रिटको हकमा भने रजिस्ट्रारबाटै भएको आदेश सदरको फैसला भएको छ। हिजो सर्वोच्चको एकल इजलासमा दरपीठ विरूद्ध 3 निवेदन पेश भएकोमा दुईवटामा दरपीठकै आदेश सदर भएको हो। न्यायाधीश मेघराज पोखरेलले डाक्टर प्रेमराज सिलवाल र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी निवेदक भएका रिटमा रजिस्ट्रारको आदेश बदर नगर्ने र कानून बमोजिम गर्ने आदेश दिनुभएको हो। अधिवक्ता गीता थापाको रिट भने संवैधानिक इजलासमा पठाइएको छ। थापाले संवैधानिक परिषद काम कर्तव्य र अधिकार सम्बन्धी पहिलो संशोधन अध्यादेश 2083 संविधानसँग बाजिएको दावी गर्नुभएको थियो। 25 वैशाखमा दरफेट भएको यो निवेदन संवैधानिक इजलासमा पेश हुने गरी आदेश भएको हो। निवेदनमा उठाइएको अध्यादेश बदरको माग धारा 137 बमोजिम संवैधानिक इजलासको अधिकार क्षेत्रभित्र पर्ने र प्रस्त प्रस्तुत दरपीटको आदेश बदरको मागबारे निवेदन उपर संवैधानिक इजलासले नै विचार गर्नुपर्ने देखिँदा नियमावलीको नियम 10(1) बमोजिम संवैधानिक इजलासमा पेश गर्नु आदेशमा भनिएको छ। यसैबीच कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले यौनजन्य हिंसा पीड़ितलाई छिटो न्याय सुनिश्चित गर्न सरकार नीतिगत सुधारमा लागेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानव अधिकार समितिले सिंहदरबारमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र चालू आर्थिक वर्षको प्रगति समीक्षा र आगामी आयोजना विषयक छलफलमा मन्त्री गौतमले महिला र बालबालिकामाथि हुने हिंसा तथा साइबर अपराध न्यूनीकरण गर्न नीतिगत सुधारको प्रक्रिया सरकारले अगाडि बढ़ाइरहेको बताउनुभयो। बैठकले पछिल्लो समयमा सुकुम्बासी क्षेत्रबाट उठाइएका बालबालिका र उनीहरूको पठन पाठनको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको समिति सभापति समीक्षा बासकोटाले जानकारी दिनुभयो।
5: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशनात्मक सुझाव दिने एक होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको बासोबास शिक्षा र स्वास्थ्य जस्ता आधारभूत मानवीय आवश्यकताको ग्यारेन्टी गर्नु राज्यको प्राथमिक दायित्व भएकाले बालबालिका तथा युवाको अविच्छिन्न पठन पाठन ज्येष्ठ नागरिक बालबालिका महिला सुकेरी तथा गर्भवती महिला जस्ता विशेष संवेदनशील समूहको सन्तुलित पोषण स्वास्थ्य उपचारको व्यवस्था गर्ने एवं रोजगारीमा आबद्ध व्यक्तिहरूको कार्यस्थल बाहेक पर्ने स्थानमा स्थानान्तरण गर्ने कार्यलाई तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गरी नागरिकको मर्यादित जीवनयापन र मानव अधिकारको पूर्ण सुरक्षा सुनिश्चित गर्ने दुई सुकुम्बासी तथा अव्यवस्थित बस्तीवासीहरूको वस्तुनिष्ठ वर्गीकरण र प्रमाणीकरण कार्यलाई तीव्रता दिन तथा वास्तविक सुकुम्बासीहरूको स्थायी पुनर्वास र दीर्घकालीन व्यवस्थापन मार्फत नेपालको संविधानले प्रदत्त मौलिक हक एवं विश्वव्यापी मानव अधिकारको प्रत्याभूति गर्ने।
1: यसैबीच प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजेका लागि बोलाइएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2081माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस विषयमा छलफल हुनेछ। बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन, पहिलो संशोधन विधेयक 2083 तथा मतदाता नामावली पहिलो संशोधन विधेयक 2083माथिको दफावार छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गरिने संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा किसानलाई बिचौलियाको आवश्यकता र अन्त्यको उपाय।
1: जस्तो पालिकाले हामीलाई 70 रुपियाँ किलो सुन्तला निर्धारण गरिदियो भने बाहिरको बिचौलियाले आएर 75 रुपियाँ किलो दिए पनि हामी दिन्न त त्यो ठाउँै नभए त्यस्तो बिचौलिया जहाँबाट आए पनि त हामी सामान त पठाउनु पर्यो नि त।
2: डेढ दर्जन करको मारमा सर्वसाधारण नागरिक लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस हो,
1: डिस हो खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा फेरिदै सिंहदरबार बदलिँदै कार्यशैली शीर्षकमा सुभाष भट्टले नयाँ पत्रिकामा लेख्नु भएको छ। उही र उस्तै राजनैतिक पात्र घुमी फेरि आउने प्रशासनिक केन्द्र सिंहदरबारमा नयाँ शक्तिशाली सरकारको प्रवेशसँगै प्रशासनिक परिदृश्य समेत बदलिएको छ। त्यस्तै आजको भित्री पृष्ठमा एमाले पार्टी पुनर्गठनको बहस, बादल मार्फत नेतृत्व रक्षा गर्ने ओली रणनीति, तहसम्मै छलफल चलाउने इतर समूहको तयारी शीर्षकमा प्रेम गौतमले खबर लेख्नु भएको छ भने स्थानीय जनप्रतिनिधि र कर्मचारी बीचको द्वन्द समाधान गर्न उच्चस्तरीय समिति गठन शीर्षकमा अर्को खबर छ। सरकारी स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारी बीच हुने विवाद समाधानका लागि उच्चस्तरीय समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयका सहसचिव, नगरपालिका संघ र गाउँपालिकाका राष्ट्रिय महासंघका समेत प्रतिनिधि रहने गरी उच्चस्तरीय समिति गठन गरेको हो। त्यस्तै बाँदर आतंकले खेतीयोग्य जमीन बाँझिँदै थाकथलो छाड्दै किसान शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। त्यस्तै अध्यादेशमाथिका प्रश्न संवैधानिक इजलासमा शीर्षकमा खबर प्रकाशित छ भने भारत भ्रमणमा जाँदै राज्यसभा सभापति लामिछाने शीर्षकमा पनि खबर प्रकाशित छ।
3: नागरिक दैनिकमा आकर्षक नीति तथा कार्यक्रम फितलो कार्यान्वयन शीर्षकमा प्रदेश सरकारका नीति तथा कार्यक्रमको बारेमा खबर छापिएको छ। विनोद सुवेदीले लेख्नु भएको खबर हो। प्रदेश सरकारहरूले लोकप्रिय नीति तथा कार्यक्रम ल्याउने गरे पनि तिनको कार्यान्वयनको अवस्था भने अत्यन्त फितलो देखिँदै आएको छ। यसबीच कोशी प्रदेश र लुम्बिनी प्रदेशले पुरानै शैलीमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। अन्य प्रदेशहरू पनि सोही ढाँचामा नीति तथा कार्यक्रम ल्याउने तयारीमा देखिन्छन्। आकर्षक कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा शुरूमा उत्साहित भएका जनता अन्ततः निराश हुन बाध्य रहेको उल्लेख गरिएको छ। तराईमा उखरमाउलो गर्मीले जनजीवन प्रभावित भएको बारेमा सुभद्रा धिताल लेख्नुहुन्छ। केही दिन यता पश्चिम तराई सहित देशका अधिकांश स्थानमा गर्मी बढ़ेको छ। गर्मीसँगै तराईका जिल्लामा तातो हावा लू चल्दा बिरामी हुनेको संख्या पनि बढ़दै गएको छ। अस्पतालहरूमा बिरामीको चाप बढ़ेको छ भने जनजीवन पनि नराम्रोसँग प्रभावित बनेको छ। जल तथा मौसम पूर्वानुमान विभागले सोमबार बिहान 8 बजे सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालगंजको तापक्रम 39 देखि 41 डिग्री सेल्सियससम्म पुगेको छ। त्यस्तै दिपायलमा 38 देखि 40, धनगढ़ीमा 39 देखि 41, वीरेन्द्रनगरमा 37 देखि 39, गोराहीमा 36 देखि 38, भैरहमा 38 देखि 40 डिग्री सेल्सियस तापक्रम पुगेको उल्लेख गरिएको छ। 30,000 भन्दा बढ़ीको सम्पत्ति केलाउँदै आयोग शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ। पहिलो चरणमा आर्थिक वर्ष 2062-63 सालदेखि 2081-82 सार्वजनिक पद धारण गरेका प्रमुख राजनैतिक दलका पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन दायरामा रहेको उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर छ, किन क्रूर बन्दैछ नेपाली समाज शीर्षकमा देशभर जघन्य हत्याका श्रृंखलाहरू बढ़ेको बारेमा अजबी पौड्यालले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा 1.5 दर्जन करको मारमा सर्वसाधारण, सरकारी ढुकुटी भने घाटामै शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको छ। 39% आयकर र अन्य 1.5 दर्जन भन्दा बढ़ी कर बुझाइरहेका नेपालीले पाउने सेवा अत्यन्त न्यून छ। सार्वजनिक ऋण बढ़ेको बढ़ेछ, सरकारी ढुकुटी पनि हरेक वर्ष घाटामा गएको उल्लेख गरिएको छ। भित्रीपन्नामा 35 दिने म्याद सकियो तर फिर्ता भएन त्रिवीको अतिक्रमित जग्गा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको छ। त्रिवी जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन 2081 विश्वविद्यालय केन्द्रीय कार्यालय परिसर किर्तिपुरमा मात्रै 21 संस्थाले करिब 1,000 रोपनी जग्गा अतिक्रमण गरी भोगचलन गर्दै आएको औंल्याइएको छ। फेरि पनि नेपाल आउँदै अमेरिकी उच्च अधिकारी शीर्षकमा खबर छ। सरकार गठनको करिब 2 महिना पुग्न लाग्दा अर्का एक उच्चस्तरीय अमेरिकी अधिकारीले नेपाल भ्रमण गर्ने भएका छन्। अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति सम्बन्धी उप विदेश मन्त्री सारा बी रोजर्स 3 दिने भ्रमणका लागि 16 जेठमा नेपाल आउन लागेको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा भने उच्च गर्मी छैन पानी शीर्षकमा अविनाश चौधरी र भवानी दत्त भट्टराईले धनगढ़ीबाट लेख्नु भएको खबर छापिएको छ। पूर्वी पहाड़मा बाँदर आतंक, खाद्य संकटको जोखिम बढ़दै शीर्षकमा सचिन पोखरेलले इटहरीबाट लेख्नु भएको छ। कोशी प्रदेशका पहाड़ी जिल्लामा बाँदरको आतंक तीव्र बन्दै गएपछि खाद्य संकटको जोखिम बढ़ेको छ। पहाड़ी जिल्लाका गाउँघर र बस्तीमा सर्वसाधारण त्रसित छन् भने कृषि बाली नष्ट हुँदा किसान संकटमा छन्। विशेष गरी ताप्लेजुङ, भोजपुर, खोटाङ, संखुवासभा, तेह्रथुम, धनकुटा र उदयपुरका पहाड़ी क्षेत्रमा बाँदरका समूह बस्तीमै बसेर अन्नबाली सखा पार्न थालेपछि ग्रामीण क्षेत्रको जनजीवन कष्टकर मात्र होइन खाद्य संकट हुन सक्ने स्थानीयमा चिन्ता पनि थपिएको छ। भित्रीपन्नामा सार्वजनिक सवारी दर्ता रोकिँदा व्यापार श्रृंखलामा असर परेको बारेमा रंगेलीबाट लेखिएको विराटनगरको यो खबर पनि छापिएको छ। किसानलाई दैनिक 1 करोड़ भुक्तानी शीर्षकमा अर्को खबर छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीको सुधार कार्ययोजना अगाडि सारेसँगै दैनिक 1 करोड़ रूपियाँ किसानलाई भुक्तानी गइरहेको जानकारी दिनुभयो। लिखु 4 को खर्च विवरणमाथि प्रश्न शीर्षकमा ओखलढुंगाबाट लेखिएको खबर छापिएको छ।
4: साझा खबरमा अब विदेशका खबर। द्वन्द्वग्रस्त कंगोमा युवाला संकट थप गरिँदै गएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार युवालाका 900 भन्दा धेरै शंकास्पद केसहरू भेटिएको बताइएको छ। त्यस्तै 177 मृत्युका घटनाहरू भएको पनि डब्ल्यूएचओले बताएको छ। अहिले फैलिएको युवालाको बुन्डी विद्यु भेरिएन्टको संक्रमण रोकथामका लागि कुनै पनि प्रमाणित खोप उपलब्ध नभएको पनि स्वास्थ्य कर्मीहरूले बताएका छन्। यसैबीच पूर्वी कंगोमा वर्षौंदेखि दर्जनौ विद्रोही र लड़ाकु समूहको अस्तित्व रहेको छ भने यसमध्ये केही समूहको सम्बन्ध विदेशीसँग पनि रहेको बताइएको छ। कट्टरपन्थी इस्लामिक स्टेट समूहमा आबद्ध सशस्त्र समूह पनि त्यहाँ सक्रिय रहेको छ, जसले गर्दा हिंसा र स्रोतको अभावमा कंगो रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पश्चिम एशिया द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहेका बेला चीनिया राष्ट्रपति शी जिनफिङले हिजो बेजिङमा पाकिस्तानका प्रधानमन्त्री शहवाज शरीफसँग भेटवार्ता गर्नुभएको छ। अमेरिका इरान तनाव, क्षेत्रीय स्थिरता र मध्यस्थता प्रयासका विषयमा अन्तर्राष्ट्रिय सक्रियता बढ़िरहेको समयमा भएको यो उच्चस्तरीय भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसैबीच अमेरिका र इरान बीचको संवाद प्रक्रियामा इस्लामाबादको भूमिका बढ़िरहेका बेलामा सहभागितालाई महत्वपूर्ण रूपमा हेरिएको छ। चीनले तुलनात्मक रूपमा समन्वित भएर सक्रिय कूटनीतिक भूमिका निर्वाह गर्दै आएको छ भने बीजिङले टेलिफोन संवाद तथा खाड़ी क्षेत्रका प्रभावित मुलुकका अधिकारीहरूसँग बैठक मार्फत क्षेत्रीय तनाव कम गर्ने बारेमा पनि प्रयास भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
3: साझा खबरमा अब खेल खबर। नेपाल क्रिकेट संज्ञानले हिजो सन् 2026 को लागि राष्ट्रिय क्रिकेट खेलाड़ीको नयाँ वर्गीकरण र पारिश्रमिक सार्वजनिक गरेको छ। क्यानले पुरूष र महिला खेलाड़ीमा एकैपटक वर्गीकरण सहितको पारिश्रमिक तोकेको हो, जस अनुसार पुरूष 38 र महिलामा 25 खेलाड़ी विभिन्न श्रेणीमा विभाजन गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले बताउनुभयो। उहाँका अनुसार वर्गीकरण भएका खेलाड़ीहरूको मासिक तलब निर्धारण गरिएको छ। पुरूष खेलाड़ीले एक दिवसीय तथा अन्तर्राष्ट्रिय टी20 आई खेल्दा प्रति म्याच फी पनि पाउनेछन्। सिनियर पुरूष टोलीले एक दिवसीय खेल्दा प्रतिदिन 15,000 र अन्तर्राष्ट्रिय टी20 आई खेल्ने क्रममा प्रति म्याच फी 10,000 रूपियाँ पाउने क्यानले जनाएको छ। महिला टोलीले टी20 आई खेल्दा प्रति खेल 10,000 रूपियाँ पाउने पनि प्रवक्ता लामाले बताउनुभयो। महिलातर्फ भने डेभलपमेन्ट श्रेणी समावेश गरी यसमा समावेश भएका खेलाड़ीलाई प्रति महिना 25,000 रूपियाँ प्रदान गर्ने क्यानले जनाएको छ। पुरूषको तुलनामा महिलातर्फ भने प्रति महिना पारिश्रमिक कम छ। खेलाड़ीहरूलाई 4 समूह विभाजन गरी मासिक 25,000 देखि 55,000 रूपियाँसम्म पारिश्रमिक महिला खेलाड़ीको लागि निर्धारण गरिएको छ। पुरूष खेलाड़ी 38 जना छन्। ए प्लसमा प्रति महिना पारिश्रमिक 1,20,000 हुनेछ। यो श्रेणीमा रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने हुनुहुन्छ भने ए श्रेणीमा प्रति महिना पारिश्रमिक 1,00,000 रूपियाँ दिइनेछ। सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, करण केसी यो श्रेणीमा पर्नु भएको छ। गीता राणाको एकमात्र गोलको सहयोगमा हिजो नेपालले भूटानलाई 1-0 हराउँदै साफ महिला च्याम्पियनशीपमा जित निकालेको छ। भारतको गोवा स्थित जवाहरलाल नेहरू रंगशालामा नेपालले समूह एमा पनि 3 अंक प्राप्त गरेको छ। यसले समूह एबाट नेपालको सेमी फाइनल सम्भावना बलियो बनेको छ। र नेपालले काबा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनल प्रतिद्वन्दी बलियो राष्ट्र इरान पाएको छ। लीग चरणको हिजो अन्तिम खेलसँगै अन्तिम चारमा पुग्ने टोलीहरूको टुंगो लागेको हो। समूह एबाट सबै खेल जितेको भारतले तीन खेलमा आठ अंक जोड्यो। उपविजेता नेपालले सात अंक बनाएको छ। निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपाल पहिलो खेलमा भारतसँग 3-2 को सेटमा पराजित भएको थियो।
4: किसानका लागि स्थानीय सरकारले सुधार गर्नुपर्ने सेवा र समन्वय के हुन्? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: साझा खबरमा अब किसानको उत्पादनको बजार र बिचौलिया हटाउने कुरा। स्थानीय सरकारले खेती किसानीबाट उत्पादन बढाउने र बजारको खोजीमा सघाउने भनेका छन्, तर किसानले पाएका छैनन्। युवा किसान तथा युवा अभियन्ता कमल घिमिरेसँग हामीले कुराकानी गरेका छौं।
7: पाँच वर्ष पछाडि वास्तवमै छहराको त्यो अम्लवास अथवा छहरा सेरोफेरो भनौँ, समग्र छहरा हेर्न लायक, पर्यटकहरू जान लायक, अनि केही खेती किसानी गरौँ गरौँ भन्ने मान्छेले पनि अवलोकन गर्न लायक ठाउँ चाहिँ बन्दैछ। हामी जस्तै, म जस्तै अरू पनि हुनुहुन्छ, अहिले त म आएपछि मै बोल्न पर्यो होइन, म जस्तै जुन पौरखी किसानहरू हुनुहुन्छ, केही गर्नुपर्छ भन्ने उहाँहरूसँग दृढ संकल्प छ नि, त्यसै कारणले गर्दा आज यो अवस्था आएको छ।
3: आमदानी अथवा लगानीको अभाव नभएको कारणले गर्दाखेरि अथवा त्यस्तो नभएको व्यक्ति मात्रै खेती किसानीमा टिक्न सजिलो भएको हो कि भन्ने तपाईँको त्यो अनुभवले बताउँछ कि पैसा ठूलो कुरा होइन भन्ने तपाईँको दाबी हो?
7: पालिकाले के कुराहरूलाई तपाईँको चाहिँ विचार पुर्याउने हो भने पैसै नभएको मान्छेले पनि खेती किसानी
3: विचार पुर्याउनु पर्यो।
7: जस्तो तपाईँले अब हाम्रोमा सुन्तला खेती छ नि त, खास सुन्तला खेती छ, त्यहाँबाट सुन्तला जोन भन्ने छ सर, अनि हाम्रो जिल्लामा होइन ज्ञान केन्द्र छ, होइन दुईवटा छ नि त, पहिलाको कृषि विकास केन्द्र त अहिले त्यतातिर डिभाइड भएको दुईतिर वर्गत भएको, अनि उहाँहरूले सबै कुरा हेर्नुहुन्छ, प्राविधिकहरू जानुहुन्छ, जिल्लाबाटै पनि जानुहुन्छ, हेर्नुहुन्छ। खास हाम्रो सुन्तला जोनै हो, सुन्तला जोनले नै हेरिरहेछ। के विवेक पुर्याउन पर्यो भने जस्तो असारको बेलामा के हुन्छ भने त्यहीँ पनि चलखेल, के चलखेल हुन्छ, कस्तो चलखेल हुन्छ कि किसानलाई सुन्तला चाहिएछ, उनीहरूले मार टिकाउँछन् त्यहाँ गएर, मलाई 50 बोट सुन्तला चाहियो, मलाई 100 बोट सुन्तला चाहियो, अनुदानमा दिन्छ पालिकाले, स्थानीय सरकारले। तर त्यहाँ कस्तो हुन्छ भन्दा सुन्तला ल्याउनुहुन्छ उहाँले सल्यानबाट, हेर्नु है, सल्यानबाट सुन्तला ल्याउनुहुन्छ बेरना, अनि त्यो तपाईँको बोड्नुहुन्छ 5 दिन पहिला, अनि त्यो उहाँ पुग्छ तपाईँको चाहिँ किसानलाई वितरण गर्नुहुन्छ 2 हजार कपुरबोटमा गढेको सुन्तला, अनि थैलो छैन, फेरि थैलो छैन, थैलो भयो त अब अर्को वर्ष बाँडे पनि केही भएन नि त, अनि त्यहाँ आउँदा आधी सुन्तला मरिसकेको हुन्छ कि सर, त्यो आफै बरु त्यहाँ पालिकामा नगरेको भए बरु, किनेर ल्याएको भए बरु, त्यो सुन्तला अर्को वर्षसम्म तपाईँको बाँच्ने, अगाडि बढ्ने, ठुलो हुने अवस्था आउँथ्यो। तर उहाँहरूको भर पर्दा के हुन्छ भन्दाखेरि त्यो नेग्लिजेन्स के बेर्नाप्रति व्यवस्था, अन्त किसानसँग पुग्दाखेरि तपाईँको त्यो मरिसकेको हुन्छ।
3: कतिपय स्थानीय सरकारले फेरि सिधै किसानकै बारी बगैँचाबाट उत्पादन उठाएर
7: मरिसकेको हुन्छ,
3: कतिपय स्थानीय सरकारले फेरि सिधै किसानकै बारी बगैँचाबाट उत्पादन उठाएर मदर्सन पुर्याइराखेका पनि छन्। बिचौलिया कहाँ कहाँ कस्तो अवस्थामा आवश्यक हो, कस्तो अवस्थामा नआवश्यक हो र त्यसलाई अन्त्य गर्नुको लागि अब सरकारले कठोर कदम चाल्नुपर्छ।
7: यदि तिनी बिचौलियाले हाम्रो सामान उठाएनन् भने त्यो सबै केही सड्ने अवस्था आउँछ।
3: बिचौलिया आवश्यक छ केही हदसम्म नेपालको
7: सबैसम्म आवश्यक छ भने मैले भनिसकेँ त हजुरलाई, जस्तो अहिले के अरे यो स्थानीय तहले तपाईँकोले उत्पादन गरेको जुन जति पनि सामग्री छ, उत्पादन छ, त्यो चाहिँ ल्याएर राख्ने यहाँ हो है भनेर नभन्नसम्म त तपाईँको चाहिँ कसरी बेच्नु त ल भन्नु त, अब सबै किसानले आफै त बेच्न जानु मिल्दैन नि त, मिल्छ र मिल्दैन। अनि त्यहाँ के गर्न सकिन्छ भने रोजगारी दिने हो भने त स्थानीय तहले विभिन्न तपाईँको के अरे कृषि उत्पादनको डिपो केन्द्र बनाएर धेरै मान्छेलाई रोजगार दिन सक्छ नि त, त्यहाँ सक्दैन, अनि त्यस्तो गरेर त बिचौलिया आफै आउँदै हुँदैन, अनि हामीले पनि बिचौलियालाई धेरै दिन्न। तपाईँले एउटा कुरा, तपाईँको सामान स्थानीय तहले त्यहाँ किनिदिन्छ भने तपाईँले यहाँ ल्याएर राख्नुहोस् अनि यो सामान चाहिँ तपाईँको हामीले लिन्छौँ भन्ने अवस्था भयो भने त बिचौलियाको केही काम हुन्छ? हामीलाई पनि के छ भन्दा हाम्रो पालिका बने हुन्थ्यो, हाम्रो पालिका राम्रो भए हुन्थ्यो, हाम्रो पालिका विकास भए हुन्थ्यो, होइन? मैले 2 रुपियाँ कमाएको छु भने त्यही पालिकालाई 2 पैसा कप तिर्न पाए हुन्थ्यो। जस्तो पालिकाले हामीलाई 70 रुपियाँ किलो सुन्तला निर्धारण गरिदियो भने बाहिरको बिचौलियाले आएर 75 रुपियाँ किलो दिए पनि हामी दिन्न नि त। त्यो ठाउँ नभए यस्तो बिचौलिया जहाँबाट आए पनि त हामी सामान त पठाउनु पर्यो नि त।
3: पाल्पाका युवा किसान कमल घिमिरेसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
4: रोपाई अघि नै धानको समर्थन मूल्य निर्धारण, आगामी बजेटमा समर्थन मूल्यको धान खरिद गर्न न्यून बजेट, बाँदर आतंकले खेतीयोग्य जमीन बाँझिँदै किसान चिन्तित।
3: यीयू सहित 30 भन्दा बढ़ी कूटनीतिज्ञसँग प्रधानमन्त्री बालनले आज छलफल गर्दै डेढ दर्जन करको मारमा सर्वसाधारण देउबा दम्पतिको पक्राउ पूर्जी बदर, रेड नोटिस पनि फेरि अस्वीकार।
4: स्थानीय उत्पादनको बजार नभेटिँदा बिचौलिया हाबी, सरकारी व्यतिथि जाँचबुझ, सहकारी व्यतिथि जाँचबुझ प्रतिवेदन सार्वजनिक हुने, यौनजन्य हिंसा पीड़ितलाई छिटो न्याय दिन नीतिगत सुधार गरिँदै,
3: इबोला भाइरसको प्रकोपका कारण कंगोमा थप स्वास्थ्य संकट, हिंसाको चपेटामा स्रोतको अभाव, चीनका राष्ट्रपति सी र पाकिस्तानका प्रधानमन्त्री बीच एसियाको द्वन्द अन्त्यबारे छलफल,
4: र साफ महिला च्याम्पियनशीपमा नेपालको विजय शुरूआत, भूटान एक गोलले पराजित, काबा महिला भलिबलमा नेपालले सेमी फाइनलमा इरानसँग खेल्ने, 63 क्रिकेट खेलाड़ीको नयाँ वर्गीकरणसँगै पारिश्रमिक निर्धारण।
3: साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले कान्तिपुर दैनिकमा अभिनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद र सरकारमा अहिलेको सहभागिता भूमिकाको प्रसंग, प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न सके नसकेको बारेमा विभिन्न बहसका टिप्पणीहरू भइरहेको छ। यहाँ नेपाली कांग्रेसको पार्टी कार्यालय जस्तो देखिन्छ, माथिपट्टि ढोकामा झण्डा छ भने एउटा ढोका छ, ढोकाबा भित्रबाट एकजना व्यक्ति बाहिर आधा शरीर निकालेर केही भन्दैछन्, त्यहाँ नजिकै रहेका अर्को व्यक्तिले सोधेको केही प्रश्नको जवाफमा तल यस्तो लेखिएको छ, यहाँ त देउबा पक्ष, कोइराला पक्ष, गगन पक्ष जस्ता मात्र छन् त, को हो त्यो प्रतिपक्ष भने?
4: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई नीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाख्रीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुम्का संखुवा सभा।
1: सूचना संचार र मनोरञ्जनको आभास यो हो एफएम पाख्रीवास खातबारी 3 झरीथुम्का संखुवा सभा। सूचना संचार र मनोरञ्जनको आवाज यो एफएम पाख्रीवास 104 मेगाहर्ज खातबारी 3 संखुवा सभा।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्पली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच पञ्चार लिङलिङ बजार
0: प्रोप्राइटर खर्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
3: फोन नम्बर 98 11 33 96 97
4: जाउँ जाउँ माधीको गाउँ देवढुङ्गा घुम्न जाउँ माधीको गाउँ रमाइलो ठाउँ देवताको दर्शन पाऊ देवढुङ्गा भित्र भगवानको घर दर्शनमै पुण्य छ मन्दिर अर्को पाथी भराको सँगसँगै घुम्नु छ देवढुङ्गा भित्र दुईवटा गुफा शिव र पार्वती दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि देवढुङ्गा एक कालो छ देख्दा पूर्वको हीरा हो पूर्वलाई ज्योति छर्दैछ भोलि ओमकार एकै हो बुद्धको मूर्ति बहुधार्मिक घर देवढुङ्गा जानु छ गाउँ रमाइलो ठाउँ देवताको दर्शन पाऊ देवढुङ्गा भित्र भगवानको घर दर्शनमै पुण्य छ मन्दिर अर्को पाथी भराको सँगसँगै घुम्नु छ।

0: गाको ठाउँ पाथिभराबाट संसारको दर्शन पाऊ, डिजिटल नेपालको नारालाई सफल बनाउन मादी जाऊ।
1: प्रायोजक मादी वस्त्रालय, आवश्यक थान तथा रेडीमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ। प्रोप्राइटर मातृका सुवेदी, सेवन सुवेदी, सम्पर्क नम्बर 0294241122 र 98424949000।

0: होइन ए हजुर, उठ्नुहोस् न भन्ने टाइल मार्बल किन्न बिरासागर जाने भन्ने होइन र?
1: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
1: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा।

मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङ्ला बजार, भोजपुर। सम्पर्क नम्बर 9842 59 0035।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: डिभिजन वन कार्यालय खादबारी संखुवा सभाको अनुरोध।
4: आगो र वन र ढेलोबाट होसियार बनाऊ।
3: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
4: साथै वन र ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
3: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
4: चुरोट बिडीको ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
3: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
4: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
3: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र सहित वैशाखको समयमा रूखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
4: आगलागीबाट बच्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ।
3: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाऊ।
4: वन डढेलो लगाउने व्यक्तिलाई वन एन बमोजिम कारवाही गर्न सहयोग गरौ।
3: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खादबारी।
5: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना।
6: एक नम्बर सुन र अस्थली चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तोसुकै सुन चाँदीका गहना बनाउन।
7: दुर्गा ज्वेलरी उद्योग, खादबारी एक बुद्ध टुर, प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली। सम्पर्क नम्बर
6: 0295602048,
7: 9842598001
6: र 9852020।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हाडजोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठोघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720982443 र 98-14-36-51-88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: डियर स्टोर एन्ड राज स्टोर, तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डियर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।

Roll sound, camera and action!

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्षसँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खादबारीमा बुझेर आएको बहिनी।
0: ए हो र, के बुझ्नुभयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरी राख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि।
0: ओहो हो र,
1: सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यवस्था रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विचार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य ब्याङ्क खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाइ?
1: ए अँ, छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यसै गर्न भन्छु।
1: जनहितका लागि करदाता सेवा कार्यालय खादबारी।
0: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 98537817 र 0295268017।

0: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्र्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पाट पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378811।

0: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउपुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
1: ताजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङकारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
2: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडीमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ, सम्पर्क नम्बर 0295752 98 17 34 00 51।
2: न्यू भीमसेन वस्त्रालय, 9 तुमिङचार शङ्खुवा सभा।
3: के को अवरोध हो यो बाटो बाटो फेरि?
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
4: निकिता किराना पसल नै किन?
3: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
4: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
4: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98 42 44 47 62।
3: निकिता किराना पसल तुमलिङकार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
5: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98 40 58 90 99। मिसन टेडेन सप्लायर्स,
3: हातबारी 9 तुमलिङकार, शङ्खुवा सभा।

0: ठेक्का त्याग मिले अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो?
1: त्यसका लागि मङ्गला देवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातारी तीन मङ्गला देवी थान सुमनचोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 9852517553 र 029560553।
2: पोखराको तल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
3: त्यो खानबारीको टुली खेल बस्दा छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
1: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराज, लेयर, लोकल चल्ला, हाँस, टर्की, बट्टाई, कालिसका चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना साथै जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खादबारी सङ्खुवा सभा, प्रोप्राइटर बलराम कटुवाल, सम्पर्क नम्बर 9862133993, ईश्वरी कटुवाल 9842106729 र 029560508। साथमा खानबारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरुण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको चल्ला र पशुको आहार दाना आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848501783। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुलिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

0: ए भान्जी
1: मामा नमस्कार, मेला जान लागे कि नि मामा?
0: मेला पात भन्छौ, गरगनाले झपक्क परेर पो हिँड्यौ त।
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादबारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचाँदी हस्तकला उद्योग, खासबारी एक भानुचोक, सङ्खुवासभा। सम्पर्क 98 42 36 56 31, 98 070 13 265।

नगरपालिकामा होलसेल दर भावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल 5 डाँडा गाउँ स्कुल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल 5 डाँडा गाउँ स्कुल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 0 29 41 10 88 र 98 15 35 36 56।

0: फेरि हाँस्दै अप हाँस्दै अप लजाउँदै
1: अलि ओभर ल्याबो सुषमालाई म भन्छु है
2: लाइभ
3: छोरोको इन्क्वायरी
1: बाबु।

0: हुन्छ भने टेम्पल सिद्ध काले ज्वालस टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेन, नम्बरी सुन खरिद बिक्री गर्नु परेन अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेन। हामीलाई सम्झनु होला,
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी नौ तुमिन्टार खाद्य संस्थान अगाडि, सम्पर्क 029575405, 9842046156।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि
3: और कोई उम्मीद मत रखना बदरी।
4: उम्मीद पे तो आशिकी कायम है।

0: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ खुसी लाग्यो।
1: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
0: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
1: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
0: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
1: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन्ट पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खादबारी 3 को माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 9842127333। याद राख्नुहोला, 2 पाङ्रे 4 पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।

0: के हो अब कस्तो मोटाको होइन क्या अब के अब मोटाउँदा चाहिँ के हुन्छ
1: होइन मतलब बिहे पछि मोटाउने केटी मान्छे मोटाइसकेपछि अब क्वेसन गर्दाखेरि अब त्यही माथि हजुरलाई अरूलाई क्वेसन गरेर हजुरलाई गरे हो नि त बिहे भएको पनि भर्खर भर्खरै हो अब अलिअलि एलिनाजी मोटाउनु भएछ कतै आमा बन्दै
2: प्रश्न पनि हो
1: आमा बन्दै हुनुहुन्छ कि
0: अब हजुर नै विदेशमा हुनुहुन्छ म कसरी आमा बन्ने हो त नेपालमा यहाँ होइन 5-6 महिना भइसक्यो
3: खेलो कपालको फिल इन द ब्ल्याङ्क आफ्नो कपालको बारेमा केही राम्रो लेख्नुहोस्।

छ बिरले सब खनिए म तिर नै एको रोटो लाउने कमजोर भित्र पिरले ठाउँ मात्र तिर नै बगाउँदैछ किराले म अभागिने जीवनी बताउँदैछ नि

पहाडहरू फर्काउँदैछन् याद बुझ्न मन छ मलाई हटाइदेऊ न छाता तिम्रो उङ्गालोमा मग्न गर्न सक्दिन बयान मलाई मुस्कानले मोहित पार्छ लागिरहन्छ झझलको म लेख्दैछु मनले केही दोष छैन कलमको पन्ध्र छ नाखा तर

हाम्रो सम्बन्ध कस्तो सबै देखिसकेका छु। साथ र माया केवल त्यति मात्र देऊ, लेखिराख्ने छु हाम्रो जिन्दगीको कथा। यहाँका खोल्ला तिमीलाई नै भेटिरहन देऊ, कहिले पनि तिमीलाई म दाँच दिन। जुनसँग जे जस्तो छौ तिम्रो सबै कुरा सुन्दर छ।

0: भजन कीर्तन गर्न आउँदैन, यो यहाँ मोडर्न नाच चाहिँ गर्न पाउँदैन, यो खुट्टो चिलाएर है सक सक सक सक सक भइरहेछ, यसो देखाइदिन्छु क्या हो
1: छ त
0: यो भजन कीर्तन चाहिँ एकैछिन है अब हाम्रो पालो हाम्रो पालो ल केटी हो अब थर्ड जेनेरेसनको भजनको पालो

0: दुध नाप्नको लागि ल्याए कि क्या हो
1: गाउँको दुध पानी नमिसाको दुध खाँटी दुध चमडी बाटुलीको ल सर पहिला मेरो दुध नाप्नुहोस् त आज अलिकति हतार छ स्विमर पनि गर्नु परेको हुन्छ क्या
2: तिम्रो दुध किन नापिरहनु पर्छ र बाटुली ठिकै त होला नि
1: ल असम्भव छ बा ठिकै ठिकै त नभन्नु न हौ भोलि केही भयो भने मलाई केही पनि भन्न पाइँदैन नि
3: केटीहरूले निधारा टिका वोटमा लाली आँखामा गाजर लाएर यति आउने मिडी लाएर आउने अनि केटाहरूले सर्ट टाई लाएर राम्रो भएर आउने ट्यारे ट्यारे नाच्नलाई बुझ मुहारेहरू अहिले फेरि

नाच न कान्छी नामक गीतको छायाङ्कनको क्रममा आज हामीले तपाईँहरूलाई लिएर जाँदैछौ छायाङ्कन तर्फ, जहाँ नेपाली सिने क्षेत्रका महानायक राजेश हमालको भित्रबाट इन्ट्री भएको छ। राजेश हमाल अहिले 16 वर्षै देखिनु भएको छ, उहाँ चाहिँ 16 पुगेर 17 वर्ष लाग्ने हुनुहुन्छ। उहाँको ड्रेसअप देख्दा, उहाँको अहिलेको चञ्चलता, काम गर्ने जोस, जाँगर देख्दाखेरि हामीले त्यही देखिरहेका छौँ। 16 वर्ष भएर रोमान्स गरिरहनु भएको छ। उहाँले

0: 我不让别人看嘛，这是肚皮吧？
1: 你要接单的别离开，
0: 接单
1: 的抢贼，
0: 抢贼，快点放下，
1: 放下。

0: 这个。
1: 我们为你送包给你用着呢。
2: 爸呢？
1: 啊，我这边干哪去？你们说阿妈、母啊、阿芳都是归到哪里？
3: 阿芳都归不回去，归妈妈她家那包去了。
1: 爸呢？啊，我这边几个去，干哪去？
3: 咱们这家老是等你家去。आफ्नो त कर्मै भइरहेछ, सधैँ कोही न कोही मेरो पछि लाग्छ। जिन्दगी त्यति भाग्दा भाग्दा थाकिसके, के गर्नु? मर्छु भन्दा पनि तपाईँले मर्न दिनु भएन, बाँच्न खोज्दा पनि ठुलाकारी जस्ता व्यक्तिले बाँच्न दिन्न। तर जीवनमा पहिलो पल्ट तपाईँले मलाई सहयोग गर्नुभएको छ। तपाईँलाई दिन मेरो यो शरीर बाहेक अरू केही पनि छैन। तपाईँ पनि त यसैको लागि मेरो कोठामा आउनु भएको थियो। तपाईँलाई म मेरो शरीर सुम्पिदिन्छु, त्यसपछि मलाई मेरै हालत

खै छैन त कस्तो ठाम भएर बसियो यी बुढाबुढीले पनि दिनसम्म दुःख दिए नि यसको बाउको

0: गुवाहाटी मंगलमय शुभकामना।
1: प्रपोज डे हो नि हजुर,
2: दामी लमी
0: अर्का
2: ब्ल्याक एन्ड व्हाइट छ के त्यो चालो पो छ कि
3: बिहे भन्दा हल्का प्रेस रुम पर्न दारू पनि भयो मलाई अरू पनि भयो
0: एउटै मण्डपमा दुईजनाले काम तमाम गर्थे। म गौरव, उहाँहरू
4: हजुरको यो भतिजो पूर्व जन्ममा के कुकुर भइबस्यो नि क्या?
5: team

तिम्रती आवाज फुस्काउँदैछन् थोप्पाहरू फर्काउँदैछन् याद रुझ्न मन छ मलाई हटाइदेऊ न छाता तिम्रो अङ्गालोमा मग्न गर्न सक्दिन बयान मलाई मुस्कानले मोहित पार्छ लागिरहन्छ झदलको म लेख्दैछु मनले के दोष छैन कलमको बन्दछ नाका तर महसुस तिम्रै म यति भन्न सक्छु विश्वास हाम्रो सदन हो सपनाका सहर मेरा झिलिमिली छन्।

सँगै खाली कदम म तयार छु बस्न सधैँ आजीवन भर हेर हेराउने छु तिमीलाई बाँधी लगन तैबोले गर्छन् रे सीताको पुरा अनि समयको खेल सबै जिथारको कुरा छान्नेछु एक दिन म टाढा जानेछु त्यो दिन

0: Thank you, means a lot, guys.
1: मलाई लाइभ पर्फर्मेन्स भन्दा पनि रेकर्डेड एमपी3 सुने जस्तो लाग्छ. मान्छेले लिपसिङ गरेर हो कि जस्तो
0: लागिरहेको.
1: तपाईँ तपाईँ स्टुडियोमा जानुभयो भने त्यहाँ मिक्सिङको मान्छेले दुःखै पाउँदैन. दामी दामी एकदमै राम्रो. कमेन्ट गर्नलाई केही पनि छैन.
2: जस्ट अडियन्सहरूको तिमी फेभरेट हुन्छ ब्रो. यु डिड इट फर द अडियन्स. थ्याङ्क यू.

0: शिष्य आउँदैन क्या हो यार, फोन पनि लाग्दैन, डान्स प्र्याक्टिस गर्न ढिलो भइसकेको छ
1: भने हामी बसेको छौँ,
2: न्यू मेम्बर आएको थियो, न्यू मेम्बर लिन गएको हो नि त,
1: ऊ आइहाल्यो नि

0: प्रकाश गरिराख्नु
1: सुन्नुहोस् न
0: भन्नुहोस् न
1: के भन्थ्यो आज मेरो बोयफ्रेन्ड लिन आउनु भ्याउँदैन अरे त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउनु सक्नुहुन्छ दाई
2: दाई

तिमी लजाउँछ किन माया आउन यता मेरो छेउ उम्लेको दुःख चिया मजाले पोख्न देऊ पोखिन देऊ मिठो चिया तिम्रो बदनमा मेरो लागि चिता तिमी तिम्रो लागि रावणमा बस्न मेरो काखमा घुम्न जम्ला राइट कसम तिमी जस्तो रानीसँग खेला छैन फाइट खाएको प्यासीमा आज प्यास मेट लागि तपिएको यो माथाले समुद्रको भेट लाग्छ.

नगाउने तिम्रो ती चालहरू, मलाई खेलाइ राख्नु मन लाग्ने तिम्रो कालो बालहरू, तिम्रो मुटुको बिचमा मिठो गीत लेखी तिमीलाई मेरो गीत नचा, तिमीलाई पनि हिट बनाए, तिमीलाई हाम्रो छोरी भयो भने मिस बनाए, तिम्रो तर छोरा भयो भने साइन्टिस्ट बनाए तिमीलाई।

नसारो हेराइले बनाइदियो घाइते, त्यो भएको मलाई त तिमी नै चाहिने। मायाले थिचन करोडको बिचमा, तिमी जस्तो अरू खोजिन पाइने। राम्रोको खोजमा तिमी नपर सोचमा, कमर हल्लाइदे जोसमा, बरु जेसुकै होस् न ल। मेरो वाला बुन्डा म त आउँदिन फोर्समा, सिधै मायामा पास हुन्छु लिदिन कोर्समा।

0: Yeah.
1: Ah,
0: okay. Okay. Okay. Okay. Go!
2: Take
0: it out, take it out.

बन्न पाउनु मेरो जीवनको अत्यन्तै मिठो खुसीको पल थियो। जब पहिलोचोटि मेरी प्यारी छोरीलाई आफ्नो काख

मैं सम्झने गर्छु मेरो मुहारमा छाएको मुस्कान आँसुको थोपा बनेर आँखाबाट छछल्किएको थियो। दैवको लीला पनि विचित्रताले भरिएको छ। सरस्वतीको वरदान स्वरूप मलाई अनमोल उपहार त दिनुभयो, तर अधुरोपन अपूरोपन राखेर दिनुभयो। बस म हिम्मत हार्ने छैन। जीवनको यो अपूर्ण इतिहासलाई म आफ्नो कर्मले पूर्ण बनाएरै जानेछु, किनकि उड्नु छ माथि आकाशमा त्यो बादल निहाराएर।

0: रुक्सना कति छिटो सुतेको आमाको भिडियो हेरेको अब सुत्ने
1: मैले त हामी दुईजना महिलामा घुम्न गएको पो देखिरहेको थिएँ सबै
0: हो र
1: कति मजा आउने थियो
0: ए ल अब सुत
2: हेरिराखेर हेरिरह अब आई खुसना

0: झाई पार्ने कहिले हो यसको चाँचो पाँचो मिलाउन बिहेको
1: आफै त महादेव कस्तो केला पर बिहे गर्न
2: बाटामा बिहेका गाडी हिँड्छन् यिनलाई काउकुती लागिसक्यो भोलितिर यसो फुर्सद मिलान हो कान्छा जाउँ जोगमनीतिर कपडा किन्न
3: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङ कारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त
4: हजुर हामी कहाँ जुत्ता चप्पल छाता लेडिज ब्याग जेन्ट्स ब्याग सिरक डस्ना थान तथा रेडिमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दर भावमा उपलब्ध गराइन्छ
3: प्रोप्राइटर राजेश श्रेष्ठ सीता श्रेष्ठ सम्पर्क नम्बर 029-5-75-272 98-17-34-00-51
4: न्यू भीमसेन वस्त्रालय 7-9 तुमिन्जार सङ्खुवा सभा

0: डिआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डिआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00-332, 98421-12-249।
2: कुखुराको तल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
3: त्यो खानपारीको टुली खेल बस पार्क छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
4: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराज, लेयर्स, लोकल चल्ला, हाँस, टर्की, बट्टाई, कालिका चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना साथै जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी, वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खादबारी, सङ्खुवा सभा। प्रोप्राइटर बलराम कटवाल। सम्पर्क नम्बर 98-62-83-93, ईश्वरी कटवाल 98-42-10-76-29 र 029-560-508। साथमा खानबारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरुण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको चल्ला र पशुको आहार दाना आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 98-48-50-17-83। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुलिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

0: शिष्य आउँदैन कि क्या यार, फोन पनि लाग्दैन, डान्स प्र्याक्टिस गर्नु ढिलो भइसक्यो
1: झन् भने हालेको भइसक्यो झन्.
2: न्यू मेम्बर आएको थियो, न्यू मेम्बर लिन गएको हो नि त.
1: कुवाइहाल्यो नि.

0: सुन्नुहोस् न,
1: भन्नुहोस् न,
0: के भन्थ्यो आज मेरो बोयफ्रेन्ड लिन आउनु भ्याउँदैन अरे, त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउनु सक्नुहुन्छ दाइ?
2: दाइ

0: होइन ए हजुर, उठ्नुहोस् न भन्ने, टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
1: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
1: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा।
2: के को अवरोध हो, बाटो बाटो फेरि
3: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
4: निकिता किराना पसल नै किन?
2: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
4: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
3: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
4: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98424447।
2: निकिता किराना पसल तुम्लिङकार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
5: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98040958099। मिसन टेडेन सप्लायर्स,
2: हातबारी 9, तुम्लिङकार, सङ्खुवा सभा।
6: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
7: होइन भाइ हो, झैँ पार्ने कहिले हो? यसो चाँचो पाँचो मिलाउनु बिहेको।
8: दाइ आफै त महादेव चस्दै देला पर, बिहे गर्न विनाशी नगर है त।
9: आफै त सानो भाइ, दुधको दाँत झरेको छैन, बिहे गर्ने कुरा त सोच्नु पनि भएन।
7: नगर्ने त बिहे
9: नगर्ने।

0: ठेक्का त ट्याक्रक मिले। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रिपमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातारी तीन मङ्गलादेवी थान सुमनचोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 9852517753 र 029560553।
2: भान्जी
1: मामा नमस्कार, मेला जान लागे कि नि मामा?
2: मेला पात भन्छौ, गर्गनाले झपक्क परेर पो हिँड्यौ त?
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादबारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
3: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असरी चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
4: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनसादी हस्तकला उद्योग, खासबारी एक भानुचोक, शङ्खुवासभा। सम्पर्क 9842636531, 9807013265।

0: हो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ खुसी लाग्यो।
1: होइन नि दाइ, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
0: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
1: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
0: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
1: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी 3 को माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 98422-12733। याद राख्नुहोला, 2 पाङ्रे 4 पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।
2: 5 कपन नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल 5 कपन 6 डाँडा गाउँ स्कूल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल 5 कपन 6 डाँडा गाउँ स्कूल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ, सम्पर्क नम्बर 0-29-41-10-88 र 98-15-35-36-56।

0: प्रतिको चाहना सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी नौ तुमिन्टार खाद्य संस्थान अगाडि, सम्पर्क 029575045 9842046156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि
3: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: जाउँ जाउँ माधीको गाउँ, देवढुङ्गा घुम्न जाउँ। माधीको गाउँ रमाइलो ठाउँ, देवताको दर्शन पाऊ। देवढुङ्गा भित्र भगवानको घर, दर्शनमै पुण्य छ। मन्दिर अर्को, पाथी भराको सँगसँगै घुम्नु छ। देवढुङ्गा भित्र दुईवटा गुफा, शिव र पार्वती, दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि। देवढुङ्गा एक कालो छ देख्दा, पूर्वको हीरा हो। पूर्वलाई ज्योति छर्दैछ भोलि, ओमकार एकै हो। बुद्धको मूर्ति, बहुधार्मिक घर, देवढुङ्गा जानु छ। पञ्चकन्या कालिका देवी नजिकै, माता पाथीभरा छ। डाँडाको ठाउँ पाथीभराबाट संसारको दर्शन पाऊ। भिजिट नेपालको नारालाई सफल बनाउन मारि जाऊ।
1: प्रायोजक मादे वस्त्रालय, आवश्यक थान तथा रेडिमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ। प्रोप्राइटर मातृका सुवेदी, सेवन सुवेदी। सम्पर्क नम्बर 029424122 र 98424949000।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वान बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्पताल चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वान बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97

0: मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङला बजार, भोजपुर। सम्पर्क नम्बर 9842590035।
1: डिभिजन वन कार्यालय खाँदबारी संस्था सभाको अनुरोध,
2: आगो र वन ढिलोबाट होसियार बनाऊ।
1: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
2: साथै वन ढिलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
1: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याऊ।
2: सुरुट बिडीको ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
1: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
2: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
1: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र सहित वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
2: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ।
1: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
2: वन डढेलो लगाउने व्यक्तिलाई वन एन्ड बमोजिम कारवाही गर्न सहयोग गरौ।
1: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँदबारी।

0: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना।
1: एक नम्बर सुन र अस्थानी चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तोसुकै सुन चाँदीका गहना बनाउन
0: दुर्गा ज्वेलरी उद्योग, खातबारी एक बुद्ध टोल, प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली, सम्पर्क नम्बर
1: 0295602048,
0: 9842059801
1: र 9825258।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98 43 45 019 र 98 14 36 51 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्ष सँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खादबारीमा बुझेर आएको भयो नि।
0: ए हो र, के बुझ्नु भयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरिराख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि।
0: ओहो हो र,
1: सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यवस्था रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विचार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य बैंक खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाइ?
1: ए छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यसै गर्न भन्छु।

0: जनहितका लागि करदाता सेवा कार्यालय हातधारी।
1: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 9852607817 र 0295268017।

0: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्र्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378811।

के तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफान गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। तनपुर छ तनपुर बजार त्री चोक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153577।

0: बाटामा बिगेका गाडी हिँड्छन्, यिनलाई काउपुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
1: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङ कारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
2: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडीमेड कपड़ा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ, सम्पर्क नम्बर 0295-75-272, 98-17-34-00-51।
2: न्यू भीमसेन वस्त्रालय।

0: डियर स्टोर एन्ड राज स्टोर तुमलिन्टार हटिया अगाडि सरेको सूचना। तुमलिन्टारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डियर स्टोर एन्ड राज स्टोर तुमलिन्टार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।
2: पोखराको तल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
3: त्यो खानपारी कटुनी खेल बस्दा छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
4: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराज, लेयर्स, लोकल चल्ला, हाँस, टर्की, बट्टाई, कालिका चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना, साथै जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खादबारी, सन्खुवा सभा। प्रोप्राइटर बलराम कटुवाल। सम्पर्क नम्बर 98-62-83-93। ईश्वरी कटुवाल 98-42-10-76-29 र 0-29-560-508। साथमा खादबारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरुण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको चल्ला र पशुको आहार दाना आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 98-48-50-17-83। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुनिफिल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

0: शिष्य आज क्या फोन फोन लाग्दैन डान्स प्र्याक्टिस गर्न ढिलो भइसक्यो
1: भने हामीले बिर्सिक छौँ
2: न्यू मेम्बर आएको थियो न्यू मेम्बर लिन गएको नि त
1: ऊ आइहाल्यो नि

0: सुन्नुहोस् न
1: भन्नुहोस् न
0: के भन्थ्यो आज मेरो बोइफ्रेन्ड लिन आउनु भ्याउँदैन अरे त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउनु सक्नुहुन्छ दाई।

0: होइन ए हजुर, उठ्नुहोस् न भन्ने टाइम मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
1: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
1: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9852061580, 9841081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा।
2: के को अवरोध हो यो बाटो बाटो? फेरि
3: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
4: निकिता किराना पसल नै किन?
2: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
4: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
3: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
4: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842444762।
2: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
5: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 9804058989। मिसन टेरेन सप्लायर्स,
2: हातबारी 9, तुम्लिङटार, सङ्खुवा सभा।
6: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: झाई मार्ने कहिले हो यसको चाँगो बाजु मिलाउनु बिहेको
1: दाई आफै त महादेव कसले डेला पर बिहे गर्न बिना सिटी नगर है सर
2: आफै त सानो भाइ दुधको दाँत झरेको छैन बिहे गर्ने कुरा त सोच्नु पनि भएन
0: नगर्ने त बिहे
3: नगर्ने न

0: अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रिपमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातरी तीन मङ्गलादेवी थान सुमन चोक प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 9852517753 र 029560553।
2: ए भान्जी,
3: मामा नमस्कार। मेला जान लागे कि नि मामा?
2: मेला पात भन्छौ, गर्गनाले झपक्क परेर पो हिँड्यौ त।
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
3: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असरी चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
4: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुन चाँदी हस्तकला उद्योग, खासबारी एक भानुचोक, शङ्ख सभा। सम्पर्क 9842336531, 9807013265।

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले रातको 9 बज्यो।
1: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ खुशी लाग्यो।
2: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
1: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
2: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
1: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
2: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप खादबारी 3 माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 98422-12733। याद राख्नुहोला, 2 पाङ्रे 4 पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।
3: 55 नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल 556 डाँडागाउँ स्कूल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल 556 डाँडागाउँ स्कूल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ, सम्पर्क नम्बर 029-41-10-88 र 98-15-35-36-56।

लोलोनुको कारण छ सपना मरे मैले पुरी दिए खाडलमा सोच ठुलो तर रहर थिए साधारण आफूबाट आफै सायद भइरहेछु टाढा म बिर्सिए बाटो बिर्सिए कता जान छ वर्तमान भोगाईले खोसिदियो आनन्द खुसी छैन।